0: नमस्कार, आकाशवाणी समाचार के साथ मैं लवलीन निगम। प्रधानमंत्री नरेंद्र मोदी ने कहा है कि सरकार ने पिछले 12 वर्षों में देश के युवाओं, महिलाओं और किसानों को सशक्त बनाया है। सोशल मीडिया पोस्ट में श्री मोदी ने कहा कि 140 करोड़ नागरिकों की राष्ट्र प्रथम की भावना से प्रेरित होकर सरकार विश्वास, विकास और जन कल्याण के लिए समर्पित है। श्री मोदी ने कहा कि पिछले 12 वर्षों में सबका साथ सबका विकास के सिद्धांत से प्रेरित निरंतर प्रयासों के माध्यम से देश एक मजबूत और आत्मनिर्भर भारत बनने की ओर अग्रसर है। गृहमंत्री अमित शाह ने कहा कि प्रधानमंत्री मोदी के नेतृत्व में पिछले 12 वर्ष में भारत ने गरीबों के कल्याण और अभूतपूर्व विकास दोनों को एक साथ साकार होते हुए देखा है। प्रधानमंत्री मोदी ने आज दोपहर कुवैत के अमीर शेख मिशाल अल अहमद अल जबेर अल सभा से टेलीफोन पर बातचीत की। दोनों नेताओं ने पश्चिम एशिया में बदलती सुरक्षा स्थिति पर विचार विमर्श किया। प्रधानमंत्री ने तनाव बढ़ने पर गहरी चिंता व्यक्त की और कुवैत की संप्रभुता और क्षेत्रीय अखंडता पर हमलों की भारत की ओर से कड़ी निंदा दोहराई। उन्होंने शांति और स्थिरता की शीघ्र बहाली और तनाव कम करने के लिए संवाद और कूटनीति की आवश्यकता पर बल दिया। रक्षा मंत्री राजनाथ सिंह ने उत्तर प्रदेश के सीतापुर स्थित रक्षा भूमि पर पहली बड़े पैमाने की सौर ऊर्जा परियोजना को मंजूरी दे दी है। रक्षा मंत्रालय ने बताया कि यह अपनी तरह की पहली परियोजना है जिसमें रक्षा भूमि पर एकीकृत बैटरी ऊर्जा भंडारण प्रणाली के साथ बड़े पैमाने पर सौर ऊर्जा उत्पादन सुविधा का विकास शामिल है। मंत्रालय ने कहा कि ये 250 मेगावाट की सौर परियोजना उत्तर प्रदेश में रक्षा प्रतिष्ठानों की ऊर्जा सुरक्षा को मजबूत करेगी और साथ ही बिजली खर्च में महत्वपूर्ण दीर्घकालिक बचत भी करेगी। प्रधानमंत्री सुरक्षित मातृत्व अभियान के 10 वर्ष पूरे होने के उपलक्ष्य में महिला और बाल विकास मंत्री अन्नपूर्णा देवी ने आज कहा कि प्रत्येक शिशु को गर्भावस्था के प्रत्येक चरण में सुरक्षित, स्वस्थ और सम्मानजनक देखभाल का अधिकार है। सोशल मीडिया पोस्ट पर उन्होंने कहा कि पिछले एक दशक में सरकार ने लाखों गर्भवती महिलाओं को समय पर स्वास्थ्य जांच, विशेषज्ञ परामर्श और बेहतर मातृ स्वास्थ्य सेवाएं प्रदान करके सुरक्षित मातृत्व को एक जन आंदोलन बना दिया है। पिछले 12 वर्षों में भारत की विदेश नीति में महत्वपूर्ण परिवर्तन हुए हैं। इसमें ब्रांड इंडिया और वैश्विक स्तर पर भारत की प्रतिष्ठा दोनों में उल्लेखनीय वृद्धि हुई है। सोशल मीडिया पोस्ट में विदेश मंत्रालय के प्रवक्ता रणधीर जायसवाल ने कहा कि भारत संकट के समय सबसे पहले मदद करने वाले देश के रूप में ग्लोबल साउथ की आवाज बनकर उभरा है। उन्होंने कहा कि भारत ने अंतर्राष्ट्रीय सोलर गठबंधन और वैश्विक स्तर पर यूपीआई जैसे डिजिटल उपायों के जरिए हमेशा राष्ट्रीय हित को विश्व कल्याण के साथ जोड़ा है। सड़क परियोजना जोजिला सुरंग का अंतिम चरण आज सफलतापूर्वक पूरा हो गया है। इससे कश्मीर घाटी और लद्दाख के बीच हर मौसम में संपर्क स्थापित होने की संभावना बढ़ गई है। सड़क परिवहन और राजमार्ग मंत्री नितिन गडकरी ने रिमोट बटन दबाकर लद्दाख के मिनिकबर्ग में जोजिला सुरंग के पूर्वी प्रवेश द्वार के पास विस्फोट किया और इसे कश्मीर और लद्दाख के बीच हर मौसम में संपर्क सुनिश्चित करने का ऐतिहासिक क्षण बताया। भारत ने संयुक्त राष्ट्र में पाकिस्तान की कड़ी आलोचना करते हुए कहा है कि वह धार्मिक शब्दावली का इस्तेमाल करके अपने नागरिकों के बीच भारत के खिलाफ नफरत फैला रहा है। भारत ने पाकिस्तान पर सक्रिय आतंकवादी संगठनों को फितना अल हिंदुस्तान बताकर दुष्प्रचार फैलाने का भी आरोप लगाया। संयुक्त राष्ट्र सुरक्षा परिषद के एक सत्र को संबोधित करते हुए भारत के स्थायी प्रतिनिधि और राजदूत पर्वतानेनी हरीश ने कहा कि पाकिस्तान भारत पर दोष गढ़ने का प्रयास कर रहा है।
1: पाकिस्तान द्वारा अफगानिस्तान में किए जा रहे हवाई हमलों में बड़ी संख्या में आम लोग हताहत हो रहे हैं। भारत इन हमलों की कड़ी निंदा करता है। अफगान क्षेत्र पर किए गए ऐसे सैन्य हमले अंतर्राष्ट्रीय कानून, संयुक्त राष्ट्र चार्टर और किसी भी देश की संप्रभुता के सिद्धांत का स्पष्ट उल्लंघन है। निर्दोष नागरिकों की मौत और विध्वंस को सैन्य कार्रवाई का नाम देकर उचित नहीं ठहराया जा सकता। अपनी आंतरिक विफलताओं और समस्याओं का दोष पड़ोसी देशों पर मढ़ना पाकिस्तान की पुरानी प्रवृत्ति रही है।
0: श्रीलंका के दाम्बुला में एक दिवसीय त्रिकोणीय क्रिकेट श्रृंखला के पहले मुकाबले में भारत ए ने श्रीलंका ए को 278 रन का लक्ष्य दिया है। जवाब में श्रीलंका ए ने ताजा समाचार मिलने तक 23 ओवर में 3 विकेट पर 115 रन बना लिए हैं। इसके साथ ही ये समाचार बुलेटिन समाप्त हुआ।
2: تھے تو انہوں نے میری والدہ سے کہا کہ نہیں میں رحمان صاحب کو جانتا ہوں, مل چکا ہوں, تو ابھی وقت بدل رہا ہے, اس کو بھی ایک باقاعدہ پروفیشن سمجھا جاتا ہے اور صرف ایک ڈانس ہی تو کرنا ہے, اسٹیج پہ کرتی تھی, ایک فلمیں کر لیں تو کیا حرج ہے. تو میں تو بہت میرے پیچھے پڑ گئی ممی کے کہ پلیز اجازت دے دیجئے, کرنے دیجئے. تو انہوں نے کہا اچھا چلو ابھی تک کوئی لڑکا ملا نہیں, چلو کر لینے دو. اور پھر قسمت کی بات تھی کہ وہ پہلی فلم میں جو ایک صرف میں نے فوک ڈانس کیا تھا وہ بہت کامیاب ہوا, بہت ہی زیادہ کامیاب ہوا, جو کسی کو امید نہیں تھی اور مجھے تو بالکل بھی نہیں تھی. تو پھر وہاں سے سلسلہ شروع ہو گیا.
3: کچھ بول یاد ہیں اس ڈانس کے جو بول تھے گیت کے, کچھ یاد ہیں آپ کو؟
2: پورے تو یاد نہیں ہیں. ہیروا کا سا کرو رنو چننا آگے.
3: کیا بات ہے, کیا بات ہے, آپ تو بہت سریلی بھی ہیں. اچھا وہ فلم کون سی تھی؟
2: اس کا نام تھا روجلو مارائی, مطلب تھا کہ ڈیز آر چینج وچ لٹرلی چینج مائی لائف اینڈ ڈیز. تو پھر وہ بہت کامیاب ہوئی فلم. تو میرے پروڈیوسر ڈائریکٹر کہنے لگے, آپ کو پتا ہے جب آپ کا گانا آتا ہے اور ختم ہو جاتا ہے تو لوگ پیسے پھینکتے ہیں اسکرین کی طرف. تو میں نے سوچا مجھے خوش کرنے کے لیے کہہ رہے ہیں, ایسے کیسے ہو سکتا, فلموں میں میں نے تو کبھی نہیں دیکھا لوگ پیسے پھینکتے ہیں اور جب مین آرٹسٹ نہیں ہو. تو پھر میں اور میری والدہ اور میری بہن سب مل کے دیکھنے گئے تھے تھیئٹر میں. ہاں تو واقعی لوگ پیسے پھینک رہے تھے اور کہتے تھے اس کو دوبارہ دکھایا جائے. تو میری نہیں سمجھ میں آیا دوبارہ فلم ایک چل رہی ہے کیسے ہو سکتا ہے. تو پھر ہم کو وہ ایگزیبیٹر تھے, انہوں نے کہا پاسبل ہے کیونکہ وہ ریل نکالتے ہیں پھر دوبارہ چلاتے ہیں. تو کئی شہروں میں وہ نکال کے پھر اینڈ کے بعد اینڈ سے پہلے مطلب وہ گانے کو دوبارہ پلے کرتے تھے. تو وہ اتنا زیادہ کامیاب ہوا تھا وہ گانا.
3: کیا کہنے.
2: اور پھر اس کے لیے میں اپنی ڈیسٹینی پہ بہت مانتی ہوں. اور یہ اس کے سلور جوبلی سیلیبریشنز ہو رہے تھے پورے آندھرا پردیش میں, تو ہم حیدرآباد گئے. تو وہاں اتفاق سے گرودت جی کیوں گئے تھے وہ خدا ہی بہتر جانے, وہاں تھے وہ. تو وہ اپنے ڈسٹریبیوٹر کے آفس میں بیٹھے ہوئے تھے تو کافی شور شرابہ, دو تین موٹریں جا رہی تھیں, لوگ بھاگ رہے تھے. تو انہوں نے پوچھا بھائی کیا ہو رہا ہے باہر. تو انہوں نے کہا ایک بہت کامیاب تیلگو فلم بنی تو اس کے آرٹسٹ ہیں تو لوگ. اچھا اچھا. تو پھر وہ انہوں نے گردت جی سے کہا کہ اس میں ایک نئی لڑکی نے کام ایک ڈانس کیا ہے وہ بہت کامیاب ہوا اور اس لڑکی کا نام ہے وحیدہ رحمان. تو انہوں نے سنا کہ بولے وحیدہ رحمان تو مسلمان مسلم لڑکی ہوگی. بولے نہیں ہے بھی مسلم, تو وہ اردو بول سکتی ہے. تو انہوں نے کہا ہاں ضرور بول سکتی ہے, کیونکہ کیا ہے ڈاؤن ساؤتھ انٹیریئر گاؤں میں وہ اب تیلگو بولتے ہیں, آندھرا پردیش میں تامل والے تامل بولتے ہیں حالانکہ ہیں مسلمان, کیرلا اس طرح ملیالم بولتے ہیں. تو انہوں نے کہا نہیں یہ بولتی ہیں. تو بولے آپ کو کیسے پتا. تو انہوں نے کہا کل فنکشن تھا تو اسٹیج پہ گئے تھے, وہ اسٹیج پہ آرٹسٹ آئے تھے تو میں بھی اس میں تھا. تو یہ لڑکی آئی اسٹیج پر اردو میں بول رہی تھی. بولے اچھا, تو کیونکہ آج کل مجھے نئے چہروں کی تلاش ہے تو یہ کیا مناسب ہے کہ میں اس سے مل سکوں. تو انہوں نے کہا میں کوشش کرتا ہوں. تو انہوں نے اپنے ہمارے جو پروڈیوسر تھے ان کے ذریعے ایک میٹنگ ارینج کی. تو وہاں ملاقات ہوئی تو کچھ زیادہ بات نہیں ہوئی, تھوڑی دیر 10-15 منٹ میں اور میری والدہ تھے. پھر چپ, کچھ خاص کہا نہیں انہوں نے, یہ نہیں کہا کہ آپ بامبے آئیے. خیر ہم واپس مدراس پہنچے تو اس چیز کو بھول گئے ہم. 6 مہینے بعد پھر انہوں نے کسی کو بھیجا مدراس. تو انہوں نے کہا ہم ملے تھے حیدرآباد میں, ان کو کہیے بامبے آنے کے لیے, تو ان کا ٹیسٹ پھر سے لیں گے ہم, پھر ہم سائن کرنا چاہتے ہیں اس طرح سے یو نو.
3: تو اس کے بعد میں آپ کو سی آئی ڈی ملی.
2: سی آئی ڈی پہلی میری ہندی فلم تھی اور